सुन्दन सिटी पार्क रेडियो 103.7 तरङ्गमा अहिले कार्यक्रमको घडीमा 7:04 गइसकेछ र विभिन्न संस्कृति विभिन्न विधालाई हामीले हरेक साता बजाउने गर्छ। आज पनि केही नयाँ केही पुरानो विधाहरू हामीले पक्कै पनि बजाउँछ, विशेष गरी गीत अनि कथा कविता जस्ता विधाहरूलाई। त्योभन्दा अगाडि तपाईँलाई मैले मौसम सम्बन्धी जानकारी दिनुपर्नेछ। योभन्दा अगाडि हामीले भर्खरै अस्ट्रेलियन कन्ट्री ड्राइभ टाइम चाहिँ ह्याक्टर रोसलबाट सुनेको थियौँ र मौसम सम्बन्धी जानकारी दिनुपर्दा अहिले लन्चटाउन वरिपरि 13.3 डिग्री सेल्सियस रहेको छ र होबर्टमा हेर्ने हो भने 19 डिग्री सेल्सियस रहेको छ र रसबेरीमा 9.3 चिसो रहने रहेछ जहिले पनि र स्वान्सीमा झन्डै होबर्ट जस्तै नै रहेको छ जुन चाहिँ 19.4 डिग्री सेल्सियस रहेको छ र आज मस्तो गर्छौँ अलिकति चिसो पानी परिरहेको मौसम थियो र भोलि पनि प्रायः जस्तो तास्मान्य वरिपरि चाहिँ पानी नै देखाइएको छ। यदि तपाईँहरू कुनै ठाउँमा ट्राभल गरेर राख्नुभएको छ भने आफ्नो डेलाई प्लान गरेर राख्नुभएको छ भने पक्कै पनि मौसमलाई पनि ख्याल गर्नुहोला भन्दै म पहिलो गीत तर्फ मैले लानुपर्ने छ। पहिलो गीत र एकदमै मिठो गीत रहेको छ कर्णदासबाट एन्ड अल्सो आई वुड जस्ट लाइक टु लेट the listener know about the program that we are running. So we usually start from 7 to 8, which is called the Saza Hour. So it means it's a general voice. So in our program we categorize in the different parts. So we play music and we play the poem and sometimes we bring the communities talk on the show. So this will be the first song from the Karna Das. So one of the great and well known singer from Nepal, and also mainly he wrote write song, and also he is singer himself, and also the beauty of his song is like he sung most of the time he write the philosophical song. So yeah. The song called Onoto Thula Thula Mahal Haina.

एकदमै मार्मिक अनि एकदमै मिठो गीत रहेछ, ठुला ठुला महल होइन यो गीत सुन्दै जाँदाखेरि त्यो पुरानो समयमा जोडिने, जब कि त्यति साह्रो मोबाइलको चलनहरू थिएन, जहिले पनि हामीहरू बिहान बिहान यस्तो यो गीत चाहिँ हामीले सुन्ने गर्छौँ, ठुला ठुला महल होइन, र यसले एउटा बिहानलाई नै एकदम ताजा गर्ने गर्थ्यो, र तपाईँहरू पनि यो गीत सुन्दै जाँदाखेरि कुनै समयसँग जोडिनु भयो भने पक्कै पनि हामीलाई प्रतिक्रिया दिनु नबिर्सिनु होला। र भन्दै अब नि तपाईँलाई मलाई अर्को फेरि अर्को बिहानको गीतलाई मलाई भजन चाहे गीततर्फ प्लान चाहे, जुन चाहिँ 1974 AD रहेको छ गुरासे फुले भनेमा, यो पनि त्यस्तै नै एउटा एकदमै पपुलर गाना रहेको छ 1974 AD गुरासे फुल्यो।

0: Gura se fulio bonema. Sounds like a dick, don't it? Gura se fulio bonema. 1974, 88. अब हम तो गजल सबै जनता दुखी सोझा उता नेता डाँट गर्छन् सबै जनता दुखी सोझा उता नेता डाँट गर्छन् रगत बग्यो जनताको आफैमाथि ठाट गर्छन् जनताकै पसिना पिउँदै हालसम्म बाँचेका छन् जनताकै पसिना पिउँदै हालसम्म बाँचेका छन् एउटा कुर्सी धेरै नेता सबै चल्ने छाँट गर्छन् एउटा कुर्सी धेरै नेता सबै चल्ने छाँट गर्छन् भजन राजनीतिले हरेक व्यक्तिको जीवनमा एकदम ठुलो असर पारेको हुन्छ र हरेक व्यक्तिले यो महसुस गर्न सक्छ चाहे त्यो राजनीतिक कुराहरूमा नजोडिँदै जाँदा पनि काहीँ न काहीँ राजनीतिक कुराहरूको असरले गर्दाखेरि त्यो कुराहरूमा ठोक्किनु पुग्छ जस्तो लाग्छ र यो पनि त्यसरी नै लेखिएको थियो जगेन धिमाल मेलबर्न अस्ट्रेलियाबाट लेख्नुभएको थियो यो चाहिँ मैले यी खयामलाई प्रश्नमा सङ्गृहित गरेको गजललाई मैले पढेको थिएँ र अब नै मैले तपाईँलाई धेरै भावुक नहानेकिन धेरै अलिकति राजनीतिक कुराहरू नसेर्किन अर्को गीत एकदम मिठो गीत रहेको छ रविन्द्र शर्माज्यूबाट यो कुन मन्दिरमा जान्छ यात्री यो चाहिँ आदरणीय महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूले लेख्नुभएको गीत रहेको छ कुन मन्दिरमा जान्छ यात्री
1: अफ कुन मन्दिरमा जान्छौ यात्री

0: कुन मन्दिरमा जान्छ यात्री, कुन मन्दिरमा जाने हो? यो चाहिँ एकदमै पुरानो गीत अनि पुरानो शब्दले भरिएको र एकदमै मार्मिक गीत पनि रहेको थियो। यो गीत चाहिँ आदरणीय लक्ष्मी प्रसाद देवकोटाद्वारा लेखिएको थियो, रबिन शर्माद्वारा गाइएको थियो र एउटा के भन्छ, यो एउटा ट्राभलर अनि एउटा पिस अनि एउटा ट्रुथको खोजीमा भन्ने कुरा वरिपरि थियो र हामीहरू जहिले पनि एउटा मान्यतामा कुद्छौँ भन्ने जस्तो पनि भाव दिइरहेको थियो। एकदम मिठो गीत रहेको थियो र तपाईँलाई के कस्तो लागिरहेछ पक्कै पनि आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला र तपाईँहरू कुनै समयमा हामीहरूसँग आएर जोडिन चाहनुहुन्छ भने पनि हामीहरूसँग तपाईँहरूलाई लागेको कुराहरू भन्न सक्नुहुन्छ र सँगसँगै तपाईँलाई लेख्नुहुन्छ भने पनि आशीर्वाद रेडियोसँग जोडिएर तपाईँहरू आफ्नो लागेको विचारहरू राख्न सक्नुहुन्छ। भन्दै अब तपाईँलाई मलाई अर्को विधि जुन चाहिँ कविता विधितिर म दोहोऱ्याउन चाहे र पहिलो कविता रहेछ आजको चम्पक कविता मेल्सन राइज्यूबाट। सुनौ चम्पक कविता।
1: त्रिविक्रम भट्टले आफ्नो नलचम्पू काव्य लेख्नु भएको थियो। चम्पू भनेको चाहिँ कस्तो भन्दाखेरि गद्य पद्य मयम काव्यम चम्पूरित्य विधीयते। यसमा चाहिँ दुइटै छन्द पनि हुन्छ, पद्य पनि हुन्छ र गद्य पनि हुन्छ। यो दुइटैको मिश्रण नै चम्पू कविता हो र यो कवितामा नेपालीमा चाहिँ तपाईँहरूले उदाहरण चाहनुभयो भने देवकोटाको छ एक सुन्दरी वेश्याप्रति र अर्को जुरेलीको गान र अन्य अरू पनि छन्। तर देवकोटाले चाहिँ पद्यात्मक गद्य लेखे र अर्को त्यस्तै हो, लक लाग छोडिदियो। मैले सुनाउने लाइक कति कविहरूले प्रेममा कविता लेख्छन्, कहिले प्रेमबारे कविता लेख्छन्, कहिले प्रेमको निमित्त कविता लेख्छन्, मेरो सबै हो। यो कविता प्रश्नबाट जन्मियो, प्रश्न तपाईँहरूले पनि सोध्नु होला। कविताको शीर्षक नै माया, गद्य पद्य दुवै छ। के हो माया? परिभाषा स्वयं परिभाषित हुने भाव के माया हो? भावनाका भावहरू कस्तो निराकार, कस्तो निराधार, कस्तो निराहार, सुगन्ध कस्तो हो यो? वासना के हो यस्तो जो आकृत छ बिना कुनै आकार पनि? कस्तो पना हो यो? माया के हो? सदृश्यता असत मर्महरू, सत्सत्यता सदृश्यहरू, कस्तो भ्रम, कस्तो दुर्गुणता, कस्तो श्रम, कस्तो निपुणता हो यो? कस्तो भावका भाकाका भ्रमित भग्नावशेषका विशेषताहरू, कस्तो दुःख हो यो? लयत्व भएका स्वतन्त्रता स्वाधीनता र कविहरूका कविताहरू जो शब्दहरूका वकालत गर्छन्, के तिनीहरूले थाहा छ मायाबारे? या जो प्रेममा प्रेमिल अभिनय मात्र गर्छन्, के तिनीहरूले थाहा छ? या जो धर्मका धर्ममा धर्मत्व छन्, के तिनीहरूले थाहा छ मायाबारे? यो अभाव कस्तो, यो लय कस्तो, यो प्रचण्डता कस्तो, यो डर कस्तो, भय कस्तो, यो प्रेम माया कस्तो? ध्वनिमा बास गर्ने वासना, प्रत्येक बिहानीको आगमनमा मनलाई गर्ने हानिहरूका चित्तहरूप्रति मैले चिन्ता जनाएँ। चरित्रको चरितार्थ गरे, मुहारको हरकोण लेखे, घतलाग्दाहरू बात गरे, कृतित्व ऊर्जा सारा भजे, तर अझै पनि अनुत्तरित छु मैले स्निग्ध तिम्रो गीत गाए। समय समयको हातमा सौम्य छैन, समात्य छैन, तिमी बगिरहने समय हौ, म तिमीलाई पछ्याउँ कसरी, म तिमीलाई पछ्याउँ कसरी? म प्रेम गर्न जान्दिन, लयत्व बग्न देऊ ममा, न प्रेम को छ अङ्कुर जवाफ हेर्न देऊ ममा, म प्रेम गर्न जान्दिनँ।

0: मैले गर्छन् मायाले व्यक्तिलाई एउटा ठुलो असर छोड्ने गर्छ भने गर्छ मायाले मान्छेलाई जिउन सिकाउँछ सँगसँगै यसको हरेक पाटाहरू हुन्छ जस्तो लाग्छ मलाई र एकदम मिठोसँगले वाचन गरिएको यो मेल्सन राईबाट रहेको थियो चम्पक कविता र उहाँ आफै पनि एउटा पोएट आइडलको कन्टेस्टेन्ट पनि हुनुहुन्थ्यो उहाँ र एकदमै मिठो लेख्ने गर्नुहुन्छ उहाँको हामीले सामाजिक सञ्जालमा उहाँको आफ्नो कृतिहरू उहाँले लेखेका कुराहरू उहाँले वाचन गरेको कुराहरू पनि देख्न सकिन्छ मलाई अब तपाईँलाई म धेरै भावुक नहुनेकिन केही समय अगाडि रिलिज भएको गीतलाई मलाई बजाउन चाहे कश्मीरे पछ्यौरी एकदम मिठो गीत रहेको छ एकदमै धेरै चलेको र अलिकति धेरै भ्यू भएको यो गीत पनि रहेको छ सामाजिक सञ्जालमा कश्मीरे पछ्यौरी
1: हेर केटा यो कश्मीरे पछ्यौरी हो यसमा मैले मोहनी लगाएको छु क्या जसले ओढ्छ त्यो तेरो भाउजू बरु गाउँमा केटी नै देख्दिनँ त म लाएर गएको सबै पहिला गए कि क्या हो नमस्ते आमा
2: नमस्ते बाबु
1: कहिले जानु लाग्नुभयो
2: पढ्न जानु लागेको बाबु
1: ए हो र पढ्न रे त यो मेरो पढ्न यो गाउँमा सबैभन्दा बढी पढेको मै हो आठ क्लास पास मलाई नि झन् क्या हो छोड्दै

दुखी मुटु खोले तिमीलाई चिसो चिसो धारावानीको एकदम मिठो गीत रहेको थियो। विशेष गरी यस्तो गीतहरू चाहिँ यात्रा गर्दाखेरि एकदम धेरै चल्ने अनि एक समय जब चल्छ हरेक व्यक्तिहरूले यो गीतलाई डाउनलोड गरेर बजाउने गर्छ। यो गीतहरू हरेक बिहेमा होस् वर्तमानमा होस् हरेक पार्टीहरूमा पनि बज्ने गर्छ। एकदम मिठो रहेको थियो। अब तपाईँले मलाई अर्को फेरि पनि रुवाईबाट नै रुवाई नै मलाई सुन्नुहुन्न चाहिँ नवीन प्राचीन दमक झापाबाट र गजल चाहिँ यसरी सुरु हुन्छ रुवाई। यति धेरै उदास हुने कसले बनाए मलाई, यति धेरै उदास हुने कसले बनाए मलाई, डाँको छोडी छोडी रुने कसले बनाए मलाई, यति धेरै उदास हुने कसले बनाए मलाई। फुलहरूको संसारबाट जबरजस्ती लखेटिएर, फुलहरूको संसारबाट जबरजस्ती लखेटिएर, पत्थर अनि हतियार छुने कसले बनाए मलाई, पत्थर अनि हतियार छुने कसले बनाए मलाई। एकदमै गहन, एकदमै धरो खालको रहेको थियो यो रुवाई नवीन प्राचीनबाट। र अब तपाईँलाई फेरि अर्को गीततर्फ नै लान चाहे, अलिकति सुन्दाखेरि अलिकति अर्कै किसिमको आउने यो गीतको टपिक नै त्यस्तो रहेछ, यो टाइटल नै त्यो रहेछ, आन्टी लभर। एकदम मिठो गीत रहेको छ।

उसे त आन्टी लभर दर्शन शिरबार रेडियो 103.7 तरङ्गमा म यादव मोहरको साथमा र तपाईँलाई जानकारी गराउन चाहे कि हामीले हरेक साता 7 बजीदेखि 8 बजीसम्म विभिन्न नेपाली संस्कृतिका विधाहरूलाई वचन गर्छौँ। यो कारणले पनि वचन गर्छौँ कि हामीहरू आफ्नो नेपाली भाषी मुलुकभन्दा अलिकति टाढो आएर आफ्नो कर्म गरिरहेका छौँ र त्यो दौरानमा काहीँ न काहीँ हामीले नेपाली भाषा अलिकति कम सुनिने अनि घरदेखि टाढो भएको एउटा महसुस गर्नु गर्छौँ र त्यस त्योलाई अलिकति कम गर्नको लागि काहीँ न काहीँ नेपाली भाषा पनि सुनिराखौँ, नेपाली भाषामा जोडिराखौँ भनेर हामीले लामो समयदेखि निरन्तरता दिइरहेछौँ र कुनै खण्डमा तपाईँहरू पनि हामीहरूसँग जोडिएर तपाईँलाई लागेका विचारहरू, तपाईँलाई लागेका कुराहरू यदि यहाँ शिरबाग रेडियोद्वारा बजाउन चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुन्छ। भन्दै अब भने अर्को गीत एकदमै चले गीत मनमगन दीपक बजा चारैबाट